0: کلام شاعر کے تحت سامعین، یہ تھی ڈاکٹر زویا زیدی، نظمیں آپ نے ان سے سنی اور ساتھ ہی ساتھ انہوں نے غزل بھی سنائی. امید کرتے ہیں کہ آپ بھی لطف اندوز ہوئے ہوں گے. اور اب باری آ جاتی ہے افسانے کی. افسانے کے بارے میں ہم ہمیشہ ہی یہ کہتے ہیں کہ کم الفاظ میں زندگی کی بڑی بڑی حقیقتوں کو ہمارے سامنے پیش کر دیتی ہے جو کہانی، وہی افسانہ کہلاتی ہے. بلکہ ہم یہ کہیں گے سامعین کہ یہ صرف ایک کہانی نہیں ہوتی، بلکہ اس میں انسانی جذبات، ہماری سوسائٹی میں کیا کچھ ہو رہا ہے، رشتے کس طرح کے ہیں، کیسی خوشیاں ہیں، کیسے غم ہیں، اور زندگی کے مختلف رنگ کس طرح سے اس سماج کو اپنے دامن میں سمیٹے ہوئے ہیں، اور یہ تمام کی تمام چیزیں ایک اچھے افسانے میں موجود ہوتی ہیں. اور یہ بھی ہے سامعین کہ افسانہ صرف پڑھنے یا سننے میں ہمیں مشغول نہیں کرتا ہے، بلکہ کبھی کبھی ایسا ہوتا ہے کہ کوئی کہانی ہم ایسی سنتے ہیں جو ہمیں سوچنے پر بھی مجبور کر دیتی ہے، بڑی سبق آموز ہوتی ہے. اور کوئی افسانہ ہمارے دل کو چھو جاتا ہے، کبھی کبھی ہم مسکرا دیتے ہیں اور کبھی ہماری آنکھوں میں آنسو چھلک آتے ہیں، کیونکہ افسانہ معاشرے کی ایسی ہی حقیقتوں سے ہمیں روشناس کراتا ہے. تو چلیے آج آپ کو سنواتے ہیں ڈاکٹر غیاث الرحمان سید سے ان کا افسانہ جس کا عنوان ہے سوداگر.
1: سندباد جہازی نے ارادہ کر ہی لیا کہ ایک آخری سفر اور کر لیں، باوجود اس کے کہ اس کے لیے سطح آب یا تہ آب میں کچھ نیا نہیں ہے. اس نے زندگی بھر سمندروں کو چھانا ہے، سمندروں کے تمام تر خزانوں سے اس کی واقفیت ہے. ہیرے جواہرات، مونگا موتی، اب سب سے ان کا دل بھر چکا ہے اور اب ان میں اس کی کوئی خاص دلچسپی نہیں رہی. سمندروں کی تمام تر دولت کے نمونے اس کے گھر میں ادھر ادھر بکھرے پڑے ہیں، پھر بھی اس نے ارادہ کر لیا کہ اپنی زندگی کا ایک آخری سفر ضرور کرے گا اور کچھ نیا خزانہ لے کر لوٹے گا. باوجود اس کے کہ وہ اب بہت بوڑھا ہو چکا ہے، اس کے جسم کی کھال اور ہڈیوں میں اب پہلی سی دوستی نہیں ہے، اس کے تمام اعضا اب اس کے دماغ کے اتنے فرما بردار بھی نہیں رہے. سمندروں کے تھپیڑوں کو برداشت کرنے کی اب اس میں اتنی سکت بھی نہیں، لیکن ہمت اب بھی ویسی ہی ہے اور طبیعت میں مہم جوئی اب بھی برقرار ہے، اور کچھ نیا حاصل کرنے کی للت پہلے سے زیادہ شدید ہو گئی ہے. اس لیے اس نے ارادہ کر ہی لیا کہ ایک آخری سفر ضرور کرے گا. اس کو یقین ہے کہ اب اس کے سفر میں وہ ضرور ایسی چیز حاصل کر لے گا جس کو اس نے پہلے کبھی نہیں پایا، اور اس اندیکھی انجانی چیز کو پانے کی خواہش زندگی بھر اس کو بےقرار کرتی رہی. باوجود اس کے کہ اس کے پاس زندگی کے عیش و عشرت کی جملہ اشیاء موجود ہیں، آسائش کی تمام تر سہولیات اس کو مہیا ہیں، اس کے پاس اتنی دولت ہے کہ وہ دنیا کی ہر چیز خرید سکتا ہے، تاہم اس کو اپنی زندگی میں کسی چیز کی محرومی کا احساس بہت ہے. اب اس کی شدت اس قدر بڑھ گئی ہے کہ اس زوف کے عالم میں بھی اس کو پانے کے لیے اس نے ایک آخری سفر کا ارادہ کر لیا اور اپنے جدید ترین آلات سے آراستہ جہاز میں سوار ہو گیا، جو بیک وقت سطح آب و زیر آب اور خشکی و فضا میں یکساں رفتار سے مسافت طے کر سکتا ہے. وہ اپنے جہاز میں سوار ہو کر ایک انجانی سمت میں اندیکھی منزل کی طرف روانہ ہو گیا. وہ کبھی فضاؤں میں، کبھی زمین پر، اور کبھی پانی میں سفر کرتا ہوا آگے ہی آگے بڑھا جا رہا تھا. اس نے زندگی بھر سفر کیے تھے، وہ بجا طور پر دعویٰ کر سکتا ہے کہ اس نے ساری دنیا دیکھ لی ہے. ہر خطے کے واسیوں کے مزاج، نفسیات، آداب و اطوار سے وہ خوب واقف ہو چکا ہے. دنیا کے تمام ملکوں کے موسم اور فضائی حالات کا بھی اسے اچھی طرح علم ہے، اور سمندر کی تو رگ رگ سے وہ واقف ہے. اچانک اس کو احساس ہوا کہ آسمان کا رنگ بدل رہا ہے اور سمندر کی تہ میں ہلچل ہے، کسی بڑے طوفان کی آمد کا آثار، کسی بڑے طوفان کی آمد کے آثار ہیں. اس نے سمت کا اندازہ کیا اور اپنے جہاز کو ایک جزیرے کی طرف موڑ دیا. ساحل پر پہنچتے ہی اس نے اپنے جہاز کو خشکی پر دوڑانا شروع کر دیا اور ایک جنگل میں ایک محفوظ مقام پر پناہ لے لی. اس نے اپنے تجربے کی بنا پر یہ بھی اندازہ لگا لیا کہ پاس ہی کوئی انسانی بستی بھی ہے، वो टहलता हुआ उस बस्ती की तरफ चल दिया। दूर ही से अंदाजा हो गया कि यह बस्ती बहुत खूबसूरत है और यहां की हर चीज बड़ी परीने और सलीके की है। बस्ती में दाखिल हुआ तो रास्ते में जा बजा इंसानों की नीम जान लाशें इसे नजर आईं। कोई मर चुका है और कोई सिसक रहा है, कोई जख्मों से तड़प रहा है और कोई गहरी बेहोशी के आलम में है। वो और आगे बढ़ा, सड़कें सुनसान, बाजार वीरान, इक्का दुक्का इंसान दिखाई भी दिए तो वह अपने ही आप में गुम। उनके चेहरों से वहशत बरस रही थी और उनकी फटी फटी आंखों में एक अजीब सा खौफ था। सिंदबाद ने कई लोगों को रोककर कुछ पूछना चाहा, लेकिन किसी ने उसकी बात का कोई जवाब न दिया। वो बस्ती में घूम रहा था और रास्तों में मुर्दा, बेहोश, नींद बेहोश और खौफ सदा चलते लोगों को देख रहा था। एक जगह उसने देखा कि बस्ती के कुछ संजीदा लोग जमा हैं और आपस में किसी अहम मसले पर गौर व फिक्र की बातें कर रहे हैं। उनके पास पहुंचकर सिंदबाद ने अपना तारुफ कराया और बस्ती की इस अजीब हालत की वजह जानना चाही तो उन लोगों में से एक ने कहा, हमारी ये बस्ती सारे आलम में इंतखाब है। कुछ रोज पहले तक हम सब बड़े खुशहाल थे, हमारे पास दौलत की कोई कमी नहीं। हम दस्तकार हैं, हमारी दस्तकारी का कहीं कोई जवाब नहीं, लेकिन कुछ रोज से इस बस्ती पर अजाब नाजिल हो रहा है। कैसा अजाब? सिंदबाद ने ताज्जुब से पूछा। एक दूसरे शख्स ने कहा, अजाब नहीं, बीमारी है बीमारी। सिंदबाद ने कहा, मैं ताजिर भी हूं और तबीब भी, मुझसे अपनी बीमारी बयान करो, हो सकता है मैं तुम्हारे किसी काम आ सकूं। फिर एक शख्स ने सिंदबाद के पास आकर सरगोशी में कहा, इस बस्ती में नींद की बीमारी फैली हुई है। नींद की बीमारी? सिंदबाद ने कुछ हैरत जाहिर की। हाँ सिंदबाद, यहाँ के लोगों में नींद की अजीब और गरीब बीमारी है। जो एक बार सोता है वो हमेशा के लिए सो जाता है, गहरी नींद, मौत की नींद। इसकी क्या वजह है? सिंदबाद ने सवाल किया। इसकी वजह ही तो मालूम नहीं, उसने जवाब दिया। यहाँ का हर शख्स अब जागते रहने की तरकीब में सोच रहा है। बहुत से लोगों ने तो अपने आप को जख्मी कर लिया और अपने जख्मों में नमक और मिर्ची तक भरने लगे कि नींद से दूर रहें। सिंदबाद की आंखें चमकी और ताजिरों वाला जहन बेदार हुआ। उसने कुछ सोचकर लोगों से कहा, देखो भाइयों, मैं सौदागर हूं और तुम लोग दस्तकार। अगर मैं तुम्हें जागते रहने की दवा दूं तो इसके बदले में तुम मुझे क्या दोगे? सबने एक साथ होकर कहा, हम तुम्हें दौलत से मालामाल कर देंगे। हमारे पास सोना, चांदी, रुपया, पैसा सब कुछ है। तुम हमारी दौलत, सारी दौलत ले सकते हो। सिंदबाद ने मुस्कुराते हुए कहा, मुझे तुम लोगों की दौलत नहीं चाहिए, मेरे पास तुमसे ज्यादा दौलत है। फिर सबने हैरत से एक दूसरे की तरफ देखा। एक ने बढ़कर कहा, सिंदबाद, फिर तुम्हें क्या चाहिए? इस बीमारी से छुटकारा पाने के लिए हम सब कुछ देने को तैयार हैं। तो सुनो, सिंदबाद ने फातेहाना लहजे में कहा, तुम्हारी ये बीमारी कोई मामूली बीमारी नहीं, ये लाइलाज बीमारी है। लेकिन तुम्हें जागते रखने की एक तरकीब है और वो सिर्फ मेरे पास है। मैं तुम्हें एक चीज दे सकता हूं, जिसके पास मेरी ये जादुई चीज होगी वो कभी सो नहीं सकेगा, और ये चीज मैं उसको दूंगा जो मुझे अपने हाथ दे देगा। सिंदबाद की यह शर्त सुनकर सभी भौचक के रह गए। बड़ा अजीब सवाल है। सबने मिलकर सिंदबाद से इल्तिजा की, सिंदबाद, हम पर ये जुल्म ना करो, हम दस्तकार हैं, इन्हीं हाथों से हम अपने फन के जौहर दिखाते हैं, इन्हीं हाथों से हम दौलत कमाते हैं। अगर ये हाथ हम तुम्हें दे देंगे तो हमारा सब कुछ लुट जाएगा। सोच लो, सिंदबाद ने बहुत तजर्बाकार ताजिर के अंदाज में कहा, ये हाथ तुम्हारे किसी काम न रहेंगे अगर तुम्हें नींद आ गई। मैं अब अपने जहाज में जा रहा हूं, जिसको भी जागते रहने की दवा चाहिए वो अपने हाथ के एवज मुझसे ये आकर दवा ले सकता है। ये कहकर सिंदबाद बस्ती से बाहर जाने लगा। सबने मिलकर फिर आपस में मशवरा करना शुरू किया। जान है तो जहान है, सिंदबाद सच कहता है, अगर हमें नींद आ गई और हम मर गए तो ये हाथ हमारे किस काम आएंगे? जिंदा रहे।